0: FM 100's time check. It's 6 p.m.
1: HBL Freedom Account के साथ अपने ख्वाबों और बिजनेस को दे आजादी की उड़ान. मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ अकाउंट खोले डिजिटली या विजिट करें अपनी करीबी HBL ब्रांच. HBL Freedom Account, जहां ख्वाब वहां HBL.
2: خالص اجزاء بھروسے مند شفا شعبے سنگل ریمیڈیز قدرت کے بہترین اجزاء سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں. ڈاکٹر حمید جنرل ہومیو اور شعبے سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ.
1: ایچ بی ایل فریڈم اکاؤنٹ کے ساتھ مفت IBFT, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ ایچ بی ایل فریڈم اکاؤنٹ, جہاں خواب وہاں HBL.
3: PTCL Flash Fiber Azadi Offer. Lagaye sirf ₹4,999 mein aur paaye free Shock Android TV Box worth ₹15,000. Free 100 Mbps internet speed 6 mahine ke liye. 500 all net minutes aur bahut kuch. To aaj hi naya connection lagaye. Call 1218 ya UPTCL app download karke subscribe kare. Terms and conditions apply. Sharaat zawabit lagu hain.
4: जैक कैश के साथ पाओ फिर से 1 करोड़ जीतने का शानदार मौका. अब हर महीने अपने जैक कैश अकाउंट में ₹15,000 या ज्यादा का बैलेंस मेंटेन करने पर 60 लकी विनर्स को मिलेगा ₹5,00,000 तक का इनाम और साथ ही साथ मिलेगा 1 करोड़ का बम्पर प्राइज. बैलेंस मेंटेन करने पर करोड़ों के कैश प्राइजेस जीतने के लिए जैक कैश है ना.
1: HBL Freedom Account के साथ मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL Freedom Account, जहां ख्वाब वहां HBL.
5: بہترین انشورنس ہر وقت آپ کے ساتھ, جیسے ایزی پیسا انشورنس مارکیٹ پلیس, 50 سے زیادہ پلانز, بہترین کوریج, خاص ڈسکاؤنٹس اور صرف 24 گھنٹوں میں کلیم حاصل کرنے کی سہولت. کور 3 کے لیے ڈیڈیکیٹڈ پلانز اور 25,000 ٹاپ ڈاکٹر سے کنسلٹیشن بھی. ابھی ایزی پیسا ایپ پر انشورنس مارکیٹ پلیس ایکسپلور کریں. ایزی پیسا ڈیجیٹل بینک, ایزی والا بینک.

0: It's 8:45 p.m. This time check is brought to you by Phoenix Batteries.
1: Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja.
2: PTCL Flash Fiber Azadi Offer. Lagaye sirf ₹4,999 mein. Aur paaye free shock Android TV box worth ₹15,000. Free 100 Mbps internet speed 6 mahine ke liye. 500 all net minutes aur bahut kuch. To aaj hi naya connection lagaye. Call 1218 ya UPTCL app download karke subscribe karein. Terms and conditions apply. Sharaat zawabit lagu hai.
3: Did you know what Bata is bringing? 50% cashback aur nayi gaadi sirf school shoes par. Aisi offers ab kahan?
4: Shared bundles, wo bhi discount par. Subscribe karna to banta hai. To bas abhi Jazz Cash app se Jazz B5 fantastic bundle lagao. Aur pao ₹2,000 tak ka behtareen discount. Apne favorite bundles par bade discounts ke liye. Jazz Cash hai na.
0: Oral health ki baat Platinum Pharma ke saath. Is program ka mauzu hoga sehatmand daant, sehatmand zindagi. Program mein hamari mehman hongi Dr. Afifa Razi, Head of Department and Professor of Oral Medicine and Diagnosis at Ziauddin University, Karachi. Budh, 5 August, 2 baje, sirf FM 100 par. Dental Room by Platinum Pharma.
5: This public service message is brought to you by FM 100. रात में गाड़ी चलाने के दौरान तेज रोशनी देने का मतलब ऐसा ही है जैसे दिन के वक्त हॉर्न बजाना. इसका गैर जरूरी इस्तेमाल मत कीजिए. ट्रैफिक कानून की पाबंदी कीजिए.
6: बैन अल-अक़वामी सतह पर रवाना होने वाले मुतवज्जो हूँ. ऐसी ऑनलाइन एप्स और प्लेटफॉर्म से इज्तनाब करें जो पैसों की इवज किसी नामालूम शख्स का सामान आपके अपने सामान के साथ ले जाने के लिए करें. यह आसान कमाई का तरीका तो नजर आता है लेकिन हकीकत में एक खतरनाक जाल है. मंशियात फरोश इन्हीं तरीकों को इस्तेमाल करके मंशियात स्मगल कर रहे हैं. याद रखें, अगर आपके सामान से मंशियात बरामद हुई तो कानूनन इस जुर्म के जिम्मेदार सिर्फ आप होंगे. खबरदार, किसी अजनबी का सामान दौरान सफर अपने साथ ले जाना आपके लिए खतरनाक हो सकता है.
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
7: ڈینگی ایک خطرناک بیماری ہے جو مچھر کے کاٹنے سے پھیلتی ہے. صبح سورج نکلنے کے بعد اور شام سورج غروب ہونے سے پہلے یہ مچھر آپ کو کاٹ سکتا ہے. اگر آپ کو اچانک تیز بخار، شدید سر درد، جسم اور جوڑوں میں درد، متلی یا کمزوری محسوس ہو تو فوراً ڈاکٹر سے رجوع کریں. ڈینگی کا مچھر صاف پانی میں پیدا ہوتا ہے، اس لیے گھر اور ارد گرد کہیں بھی پانی جمع نہ ہونے دیں. پانی کی ٹینکیوں کو ڈھانپ کر رکھیں. گملوں اور کولر کا پانی باقاعدگی سے تبدیل کریں. لمبی آستین والے کپڑے پہنیں. مچھر مار سپرے اور مچھر دانی کا استعمال کریں. یاد رکھیں، احتیاط ہی ڈینگی سے بچاؤ کا بہترین طریقہ ہے. ڈینگی سے بچاؤ، آپ کی احتیاط، آپ کی حفاظت.
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
8: ایف ایم 100. لائک اس آن فیس بک ڈاٹ کام سلیش ایف ایم 24/7/365. ایف ایم 24/7/365.

वेलकम बैक कहेंगे, किसी मेहरबान ने आके मेरी जिंदगी सजा दी। जिंदगी में कोई ना कोई ऐसा एक मेहरबान हर इंसान की जिंदगी में जरूर होता है, जरूरी नहीं है मोहब्बत वाला, मतलब ये लड़के लड़की की मोहब्बत वाला इंसान हो, लेकिन कोई ना कोई इंसान ऐसे भी होते हैं वैसे, लेकिन कोई ना कोई इंसान इंसान की जिंदगी में ऐसा जरूर होता है जो जिंदगी सजा देता है। उसकी बातों से, उसको देखने से, उसके अमल से दिल खुश हो जाता है, है ना जी। आपकी जिंदगी में भी कोई ना कोई जरूर ऐसा होगा जहां पर इतने सारे डसने वाले लोग होते हैं, वहां पर कोई ना कोई एक मेहरबान इंसान जरूर होता है और अल्लाह ताला ने हमारे साथ लगाया होता है, हैं जी। थे हैं जी मैसेजेस आपके आ रहे हैं 3636 पर। संजू के मैसेज, क्या बात है संजू, वाह वाह सही जा रहे हैं आप। और संजू को हम एक गाना डेडिकेट करेंगे तो अच्छा रहेगा, हैं जी। थे हैं जी, संजू का एक पैराग्राफ जो है वो शामिल करते हैं, उसके बाद फिर आपके तमाम मैसेजेस की जाने बढ़ेंगे। और कहती हैं कि खुद को पहचानने के लिए, इंसान खुद को पहचानने के लिए, अच्छा ये लफ्ज क्या लिखा है, हाँ कहती है कि इंसान कोई वेंटिलेटर तो नहीं होते कि अगर वो साथ ना हो तो आप जीना ही छोड़ दें। ये मोहब्बत है कैद नहीं, जिसमें सांसें भी गिरवी रख दी जाएं। वाह वाह वाह वाह। याद रखें, जिस दिन हमने अपने वजूद की अहमियत पहचान ली, हमें किसी के साए में जीने की हाजत नहीं रहेगी। मोहब्बत करें लेकिन खुद को मिटाए बगैर, क्योंकि सांसें हमारी अपनी हैं, हमारे रब की अता, किसी के किसी ऐरे गैरे की अता नहीं है। और आफियत की कीमत होती है हजूर, अगर कोई अपना जख्म सीना चाहता है तो उसे सुई की चुभन बर्दाश्त करना पड़ेगी। ऐ मेरे लाडले, नाज से पले हुए दिल, तूने किस कोने मलामत से, किस कुए मलामत से गुजारा है मुझे, मैं तो अब जैसे भी गुजरेगी गुजारूंगी उसे। तुम कहां जाओगे, धड़का तो तुम्हारा है मुझे। हाय हाय हाय, क्या जबरदस्त है भाई, क्या पैराग्राफ है। अच्छा, इस हवाले से, वेंटिलेटर के हवाले से, जो सांसों के हवाले से, मस्नूई सांसों के हवाले से जो बात है, इस हवाले से छोटी सी बात, मुख्तसर सी बात मैं आपको बताना चाहूंगा। ये एक जाती तजर्बा है जो कि आप लोगों के साथ शेयर कर रहा हूं। देखिए, अपनों को खोने का जो दर्द है, वो जो कोई अपना खोता है वही बेहतर तरीके से समझ सकता है, ये फैक्ट है। लेकिन हमारी मजबूरियों का, हमारी मोहब्बत का फायदा उठाते हैं लोग। ये जो वेंटिलेटर वाली कहानी, मस्नूई सांसों वाली जो कहानी है, वो इसलिए नहीं होती कि ये इंसान जो है ये मस्नूई सांसों से जिंदा रहेगा, वो इसलिए मस्नूई सांसें हमें बताने के लिए उसे दी जाती हैं कि कितने पैसे बटोरने हैं आपसे। तो बस इस हवाले से मैं आपको बताऊं कि जब मेरी वालदा मोहतरमा हॉस्पिटलाइज थीं और जिंदगी की आखिरी सांसें ले रही थीं, तो डॉक्टर ने कहा वेंटिलेटर लगेगा, वेंटिलेटर पर ले जाते हैं। और इस पर मेरे बड़े भाई साहब ने हम सब भाइयों को बुलाया और बुलाने के बाद उन्होंने कहा कि भाई ये कह रहे हैं डॉक्टर साहब, तुम लोगों की क्या राय है वो बताओ। तो मैंने कहा कि ये जिंदगी और मौत सिर्फ अल्लाह ताला के हाथ में है। उस ज़ाते पाक ने अगर मेरी माँ की जिंदगी लिखी हुई है और तो ये वेंटिलेटर वेंटिलेटर कुछ भी नहीं है। तो मैं तो इस हक में नहीं हूं, बाकी मेरे आप तीनों भाइयों का जो मशवरा होगा, क्योंकि मैं अपनी माँ को तकलीफ नहीं देना चाहता, क्योंकि वेंटिलेटर से मरीज को बे इंतहा तकलीफ होती है। तो इस पर मेरे तीनों भाइयों ने इत्तफाक किया और हमने वेंटिलेटर पर उनको नहीं जाने दिया।
ان کی جتنی زندگی تھی انہوں نے اس دنیا میں گزاری، اور اللہ تعالیٰ ان کو جنت الفردوس میں بلند مقام عطا فرمائے. تو جذبات سے نہیں، لوگوں کے جذبات سے کھیلا جاتا ہے. میں نے ایسے کئی مریض دیکھے ہیں جو مصنوعی سانسوں کے ذریعے پانچ پانچ چھ چھ دن تک ان کو بستر کے اوپر لٹا کے رکھا جاتا ہے، اور پانچ چھ دن کے بعد جیسے وینٹیلیٹر اتارا تو ظاہر ہے. تو بس یہ مصنوعی سانسیں جو ہیں، اس کا بیسیکلی اس پیراگراف میں ذکر اس وجہ سے کیا ہے، یہ ایک مثال ہے. میں نے اس مثال کو ایک ذاتی تجربہ جو تھا وہ آپ لوگوں کے سامنے رکھا. تو مصنوعی سانسیں جو ہے نا، یہ ہمارے ارد گرد جو لوگ ہوتے ہیں، جو کہ یہ لفظی طور پر بول رہا ہوں میں، کہ جو ہمیں مصنوعی سانسیں دینے کی کوشش کر رہے ہوتے ہیں، تو صرف اور صرف اللہ پر توکل رکھیں. وہی تو ذات پاک ہے سب کچھ کرنے والی. اور یہ جو آس پاس آپ کو سانس دینے کے چکروں میں ہوتے ہیں، یہ بیسیکلی آپ کو سانس نہیں دے رہے ہوتے ہیں، ان یہ مصنوعی سانسوں کے بارے میں پیسے بٹور رہے ہوتے ہیں بیسیکلی، یہ سمجھیے مطلب ہوتا ہے. تو خیر بڑی سیریس بات ہو گئی ہے بھائی، اب جو ہے اور آگے بڑھتے ہیں اور آپ کو ایک ایسے ٹریک کی جانب لے کر جا رہے ہیں. نہیں ابھی نہیں لے جا رہے یار، چلیں ابھی اب آپ کے میسج پڑھتے ہیں. ابھی السلام علیکم. ہائے ہائے بھائی، فرین نے دبئی سے میسج کیا ہمیں اور کہہ رہی ہیں روٹ کنال ہوا ہے، دانت کا کافی تکلیف ہے، اور ان کے لیے آپ سب نے بے تحاشا دعا کرنی ہے کہ اللہ تعالیٰ ان کو بھی صحت و تندرستی عطا فرمائے. آمین سم آمین. دعاؤں سے بالکل دعاؤں کا اثر ہوتا ہے، اور دعا کرنی چاہیے، آپ بھی کیجئے. ہیں جی تے ہیں جی. اور آگے بڑھتے ہیں جناب. نورین بہنا کہتی ہیں، پیاری بہنا سنجو کو، مش کو، مانور کو، ایوب لالا کو سلام، اور اچھا سا سانگ ڈیڈیکیٹ کیجیے گا. بالکل کریں گے ندیم بھائی. کوئی بھی اقتباس پڑھیں تو پلیز بی جی ایم بند کر دیا کریں، سارا مزہ کرکرا ہو جاتا ہے. بالکل کر دیں گے، ایسی اچھی بات ہے جناب. ابھی جو پڑھا وہ اس میں بی جی ایم چلا رہا تھا کہ میں، اچھا عادت ہے نا فیڈر ان آؤٹ کرنے کی. اور جناب ارے ماشاءاللہ بڑے میسج آ گئے بھائی. انیس بھائی کا ہو گیا تھا، لالا کا ہو گیا تھا، اور محمد صاحب کا لاسٹ کے پڑھا تھا. رزاق تنولی صاحب کا بھی میسج پڑھ لیا تھا. انعام آ گئے، انعام الحق سلام کے بعد کہہ رہے ہیں بھائی کیسے ہیں آپ. آنٹی کو، چاچی کو، اروسا کو اور تمام سننے والوں کو انہوں نے سلام کہا ہے. مہنور آ گئی ہیں، اتنے دنوں کے بعد کہہ رہی ہیں بابو آپ کو، لالا کو، مشک کو، سبا گل کو، غفران بھائی، سمی بھائی، سلیم بھائی اور سنجو، امین بھائی اور تمام سننے والوں کو انہوں نے سلام کہا ہے. اور کیا حال ہیں سب کو، سب کا باب. گاؤں میں ہوں، شو نہیں سن سکتی، امید ہے بابو آپ میرا میسج شامل کر دیا ہوگا. بالکل کیا جناب. اور ہماری پیاری سی شہزادی بہنہ بھی آ گئی ہیں، کہہ رہی ہے سلام کیسے ہیں، والد صاحب کیسے ہیں، اور سنجو کو اور تمام سننے والوں کو سلام کہا ہے ہماری پیاری سی زرین نور نے. اور انیس کہتے ہیں کہ نریم بھائی آبادی کے لحاظ سے پاکستان کا سب سے بڑا صوبہ بلوچستان ہے. انیس بھائی آپ کا جواب جو ہے وہ ہم نے نوٹ کر لیا ہے. لالا کہتے ہیں اچھا صوبے کا نام بتا دیا ہے اور آبادی انہوں نے تقریباً 13 کروڑ بتائی ہے. بادشاہ سلامت کے دربار میں آداب اور سنے بابا وری آپ کیسا ہے، ٹھیک ٹھاک، جوڑ تنگڑا، اور آپ کا طبیعت پانی کیسا ہے. سلیم میمن کہتا ہے بالکل ٹھیک ٹھاک ہے، صحیح. ایک آدمی کے بیوی فوت ہو گئی، دفنا کے جیسے ہی گھر پہنچا تھا کہ کڑاکے کی بجلی چمکی. اس آدمی نے آسمان کی طرف دیکھ کر بولا لگتا ہے وہ واپس آ گئی. سلیم میمن صاحب نے چٹکلا بھیجا، اچھا لگا. چلے جی اسی بات پر ہم جائیں گے ایک بریک کی جانب.

0: वेलकम बैक कहेंगे सोनियो। मेरे महबूब का आया है मोहब्बत नामा। उस दौर में जो है वो खतों की दावत चलती थी और खत का इंतजार बेसब्री से रहता था और बड़ी ही खूबसूरत अंदाज में शायर ने इसको लिखा और उम्मीद करता हूँ कि आपको पसंद आया होगा। अच्छा जनाब सुने हो, एक सॉन्ग बांट रहा था, जब खुदा सारे जहां की नेमतें अपने खुदा से मांग ली मैंने तेरी वफा सनम। क्या वफा नहीं मिली है सलीम मेमन आपको? बहुत टाइम हो गया भाई, फरमाइश देर से की आपने। और तानिया हसन जी का मैसेज आया है और उन्होंने तमाम जितने भी सुनने वाले हैं उन सबका बहुत शुक्रिया अदा किया है जिन्होंने ढेरों दुआएं दी हैं और उनकी भी दुआएं आप लोगों के साथ हैं कि अल्लाह ताला सबको ये सआदत नसीब फरमाए। और जनाब आपसे बहुत ही ज्यादा नाराज हूं, कोसाई कह रहे हैं। अच्छा भाई मैं क्या करूं, मैं मुझे बताओ तुम्हारी नाराजगी कैसे दूर होगी? मुझे लगा आप मुझे मनाओगे लेकिन इग्नोर कर दिया। भाई मैं क्यों मनाऊंगा तुम्हें? तुम खूबरू हसीना हो क्या? मैं मजाक कर रहा हूँ मेरा शहजादा, मैं क्यों मनाऊं तुम्हें? मुझे पता नहीं नाराज क्यों है, खुद ही गायब हुए हो तो मुझे नाराज होना चाहिए है। फरीजा बुरहानुद्दीन हमारी प्यारी सी बहन तो आ रही थी मगर एक आप हैं, यानी कि समझ रहे। और कराची की आबादी तकरीबन 3.5 करोड़ के करीब है, बिल्कुल सही फरमाया आपने। अच्छा इस हवाले से मैं कुछ आप लोगों को चर्चा कर देता हूं और सवाल का जवाब भी दे देता हूं। मैंने आप लोगों से सवाल ये किया है कि पाकिस्तान का आबादी के लिहाज से सबसे बड़ा सूबा कौन सा है और उसकी तकरीबन आबादी कितनी है, आप बताएंगे जरा कौन सा सूबा है? गफरान भाई हमारे सामने बैठे हुए हैं, बिल्कुल सही है, आवाज में गए ना
1: पंजाब।
0: अच्छा आप ये पंजाब कह रहे हैं और तकरीबन कितनी उसकी आबादी होगी ये नहीं पता आपको? चले मैं आपको बताऊंगा। अच्छा जनाब पाकिस्तान के 4 सूबे हैं और जिनमें एक केपीके है, पंजाब है, सिंध है और बलूचिस्तान है। उसके साथ साथ हाँ जी
1: बलूचिस्तान दूसरा
0: नंबर। क्या
1: बलूचिस्तान
0: किस लिहाज से?
1: आबादी रकबे के लिहाज से।
0: रकबे के लिहाज से मैं भी जो बता रहा हूं ना वो सुने आप। तो 4 सूबे मैंने आपको बताए हैं जनाब और इन 4 सूबों के हवाले से पहले आपको बताऊं कि 2023 में जो मर्दमशुमारी हुई थी गोगे उससे हमारे पाकिस्तानी अवाम जो है वो इत्तफाक नहीं करती है, मगर जाहिर है ऑन द रिकॉर्ड है तो ऑन द रिकॉर्ड है, अगर तो वो फिर हमें मानना पड़ता है। तो इस लिहाज से आबादी के लिहाज से सबसे बड़ा पाकिस्तान का जो सूबा है वो सूबा है पंजाब है और पंजाब की तकरीबन आबादी जो मर्दमशुमारी के थ्रू हुई थी तो लगभग 13 करोड़ के करीब है मर्दमशुमारी 2023 की। और उसके बाद जो दूसरे नंबर पर सूबा आता है वो सूबा सिंध है। सूबे सिंध की जो आबादी है वो तकरीबन 5.5 करोड़ के करीब है, 5.5 करोड़ के करीब। और उसके बाद तीसरे नंबर पर जो सूबा आता है वो सूबा केपीके यानी कि खैबर पख्तूनख्वा, उसकी आबादी तकरीबन 41-41 करोड़ के करीब है। और आखिर में जो है वो सूबा आता है सूबा बलूचिस्तान। सूबा बलूचिस्तान की आबादी जो है वो इन तमाम सूबों से सबसे कम है, वो तकरीबन समझ लीजिए कि कोई 7-8 करोड़ के करीब है। तो टोटल जो बताया जाता है कि पाकिस्तान की जो आबादी थी 2023 के मुताबिक वो तकरीबन 25 करोड़ के करीब बताई गई है। अच्छा अब इस हवाले से मैं आप सिंध, क्योंकि हमारा ताल्लुक सूबा सिंध से है तो सूबा सिंध के हवाले से आपको एक और बड़ी जबरदस्त सी बात बता दूं और वो ये है कि सूबा सिंध की कुल आबादी जो है वो तकरीबन 5.5 करोड़ के करीब जो है 5,50,696 यानी कि ऑलमोस्ट 5,60,00,000 ही लगा लीजिए, 5,60,00,000 पूरे सिंध की आबादी है। अच्छा इसमें जो है वो 5.5 करोड़ लगा लें एक अप्रोक्सीमेटली और इस 5.5 करोड़ में सिर्फ कराची की आबादी जो है वो तकरीबन 3.5 करोड़ है और जो के कराची की आबादी जो दिखाई गई थी वो तकरीबन 1.25 करोड़ या 1.5-2 करोड़ के करीब दिखाई गई थी ओरिजिनल سے ہٹ کر جس پر کافی احتجاج بھی ہوا تھا. تو اگر یہ دیکھا جائے اب اس کی وجہ کیا ہو سکتی ہے؟ اصل میں پنجاب کا سب سے زیادہ آبادی, اچھا رقبے کے حوالے سے اگر دیکھا جائے تو رقبے کے حوالے سے پاکستان کا سب سے بڑا صوبہ صوبہ بلوچستان ہے, اور صوبہ بلوچستان کی آبادی صوبوں کے حوالے سے سب سے کم ہے, یہ بھی آپ دیکھیں. اور یہ تمام باتیں میں آپ لوگوں کو اس وجہ سے بتا رہا ہوں کہ اگست کا مہینہ ہے, ٹھیک ہے نا, یوم آزادی کا یہ مہینہ ہے, اور اس میں میں پاکستان سے ریلیٹڈ آپ کو ایک بڑی زبردست قسم کی انفارمیشن دوں گا. اور یہ جو انفارمیشن میں بھی آپ کو دے رہا ہوں یہ اس کا لنک ہے, یعنی کہ کل جب میں کوئی بات کا ذکر کروں گا پاکستان کے حوالے سے تو اس کا تار اس سے پاپولیشن سے ضرور جڑے گا. اور اب رقبے کے حوالے سے جو ہے وہ سب سے بڑا صوبہ بلوچستان ہے, اور جبکہ پنجاب جو ہے پنجاب میں سب سے زیادہ آبادی, یعنی کہ تقریباً 13 کروڑ کے قریب آبادی. اور اسی وجہ سے یہ جو وفاق کی حکومت بنتی ہے یہ پنجاب کی وجہ سے بنتی ہے, کیونکہ یہ ایک ایسا صوبہ ہے کہ اس میں سب سے زیادہ جو ہے ووٹ ہیں اور اس میں سب سے زیادہ سیٹیں ہیں, اور جو پنجاب سے جیتتا ہے وہی تقریباً اپنی حکومت قائم کرتا ہے. تو یہ آپ کو میں نے بتا دیا کہ آبادی کے لحاظ سے سب سے بڑا صوبہ پنجاب, اس کے بعد سندھ, اس کے بعد کے پی کے, اس کے بعد بلوچستان. اب اس کے ساتھ ساتھ میں آپ کو اور بتا دوں کہ جو ہم نے اس میں کاؤنٹیبل نہیں ہے وہ ہے ہمارا آزاد کشمیر, اور اس کے ساتھ ساتھ گلگت بلتستان, یہ ایجنسیز میں آ جاتے ہیں جبکہ یہ پاکستان کا ہی حصہ ہیں. اور اگر رقبے کے حوالے سے دیکھا جائے, یہ سوال میں آپ سے کل کروں گا, یہ تھوڑا سا جغرافیائی جو پاکستان کا جو ذائچہ ہے یا جو چیز ہے وہ میں آپ لوگوں کے سامنے پہلے پیش کرنا چاہ رہا ہوں, پھر اس کے بعد اور بھی بڑی زبردست قسم کی باتیں ہیں جو کہ آپ کو اچھی لگیں گی. تو جناب یہ آج کا سوال جو تھا اس کا جواب بھی میں نے آپ کو دیا. اور نورین بہنا کچھ کہہ رہی ہیں, بھائی کیا کہہ رہی ہیں, بہت کچھ کہہ رہی ہیں بھائی, انہوں نے بھی کوئی میرا خیال ہے, ارے نورین بھائی نے پورا خط لکھ دیا گیا ہے بھائی. خیر یہ اس حوالے سے میں اس کو تھوڑا سا پہلے ریڈ کروں گا, اقتباس ہے بیسکلی یہ, اور اس اقتباس کو تھوڑا سا طویل ہے اور میں دیکھوں گا کہ وقت اگر نے اجازت دی تو ضرور شامل کروں گا. صوبہ سندھ کی آبادی کتنی بتائی ہے؟ صوبہ سندھ کی آبادی سنجو تقریباً 5.5 کروڑ کے قریب ہے, 5.5 کروڑ سے تھوڑی سی تجاوز کرتی ہے, مطلب وہ میں یہ بتاؤں جی کہ 5,50,56,96,147, مطلب یہ فیگر نہیں بتا رہا ہوں, ایک راؤنڈ فیگر میں آپ کو بتا رہا ہوں کہ تقریباً 5.5 کروڑ سے تھوڑی سی تجاوز کرتی ہے. اور صوبوں کے حوالے سے زبردست انفارمیشن دی آپ نے, اگلے شو میں آپ اس چیز کو کنٹینیو رکھیے گا. یہ سنجو کہہ رہی ہیں, سنجو کو ایسی باتیں بہت اچھی لگتی ہیں بھائی, انفارمیٹیو. رانی میری بہن کہہ رہی ہے, بردر نصیحت غائب اور مچھروں کی آواز کی یلغار کی صورت میں ہے, نشریات غائب اور مچھروں کی یلغار کی صورت میں. خیر میری بہنا اس طرح تو ہوتا ہے اس طرح کے کاموں میں, انشاءاللہ تعالی بہت جلد یہ پرابلم سالو ہو جائے گی, یو ڈونٹ وری ڈونٹ وری. ہاں جی تے ہیں جی. اچھا جناب اب ہم نے ایک اور ٹریک کی جانب جانا ہے, مہندی حسن صاحب. آج ویسے ناہید اختر کا بڑا زور رہا ہے, اور ایک ٹریک جو ہے جناب دبئی ڈیڈیکیٹ کرنا ہے ہم نے, فرحین وہاں سن رہی ہیں, تو ایک بہت زبردست ٹریک ہے, نیکسٹ والا جو ہے وہ میں ڈیڈیکیٹ کر رہا ہوں فرحین کو. اور فرحین یہ گانا آپ کے لیے, ایلو پھڑو.